0: बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम खवातीन हजरात, आप वाबस्ता हैं रेडियो अमन 88.4 टांग के साथ। आपका मेजबान आरजे अंसख्तर आपकी खिदमत में हाजिर हुआ चाहता है और तमाम सुनने वालों को मेरी तरफ से वेलकम जी आयनू पखेर राख ले साथ बिस्मिल्लाह। बिल्कुल तमाम सुनने वाले जो बहने भाई मुझे जहां जहां से भी कहां कहां से भी सुन रहे हैं या सुन रही हैं उनको वेलकम कहता हूं, जी आयनु कहता हूं। बिल्कुल जनाब, आप सेहत का पैगाम समाज फरमाएंगे जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में पेश किया जाता है। तो बिल्कुल खवातीन हजरात, इस वक्त मेरे स्टूडियो की घड़ी के मुताबिक टाइम हुआ चाहता है 7:03। बिल्कुल जनाब, 7 से लेकर 8 बजे तक आप हमारा ये शो समाज फरमाएंगे जो कि अलशिफा दवाखाना के खसूसी ताउन से आपकी खिदमत में पेश किया जाता है। अलशिफा दवाखाना एक ऐसा मुतबर नाम, एक ऐसा इदारा जो टांग में अपनी खिदमत सरंजाम दे रहा है और अलशिफा दवाखाना में एक ऐसे माहिर और तजर्बाकार हकीम मौजूद होते हैं जिनका ताल्लुक इस्लामाबाद रावलपिंडी से है और पिछले 30 सालों से देसी टिप से वाबस्ता है। बिल्कुल जनाब, हकीम सैयद मशकूर मशाह साहब की बात हो रही है जो पिछले 30 सालों से देसी टिप से वाबस्ता हैं और पाकिस्तान के बहुत सारे शहरों में अपनी खिदमत दे चुके हैं। अब आपके शहर टांग में अपनी खिदमत का आगाज कर चुके हैं और माशाल्लाह टांग के जितने भी पेशेंट्स हैं, जितने भी मरीज हैं, चाहे टांग से हैं, चाहे मजाफात से हैं, चाहे वो वजीरिस्तान से हैं, जिस भाई ने भी हकीम साहब से इलाज कराया है माशाल्लाह वो मुतमईन है। चाहे वो मैदे के पेशेंट हैं, चाहे वो दर्दों के पेशेंट हैं, चाहे उनका कोई भी मसला है, क्योंकि जनाब बीमारियां इतनी ज्यादा हैं अगर बंदा नाम लेने लग जाए तो एक बहुत लंबी सारी लिस्ट सामने आ जाती है। सो जनाब, हर किस्म बीमारी का तसली बख्श इलाज किया जाता है अलशिफा दवाखाना पर। अलशिफा दवाखाना शवाल मार्केट नज़द ट्रैफिक प्वाइंट टांग सिटी। मज़ीद तफसीलात और मालूमात के लिए और लाइव शो में कॉल के लिए नंबर नोट फरमाइए 0319-55-23-404 0319-55-23-404 पर आप कॉल भी करेंगे। इसके अलावा जो PTCL नंबर है 0963-511-488 पर भी आप कॉल कर सकते हैं और हकीम सैयद मशकूर अहमद शाह साहब से सवाल पूछ सकते हैं। सो बिल्कुल जनाब, इंशाल्लाह आज की तरह कल भी हकीम सैयद मशकूर अहमद शाह साहब अपनी क्लिनिक पर मौजूद होंगे और मरीजों का चेकअप मायना जारी रहेगा। हकीम साहब सुबह 8 बजे से लेकर शाम 4 बजे तक मौजूद होते हैं अपनी क्लिनिक में और मरीजों का जो चेकअप मायना है लगा रहता है, हकीम साहब खुद मौजूद होते हैं। सो बिल्कुल जनाब, सुमर हम पुख्तना जुमुंगदा प्रोग्राम अरविची खयान देवरूना मशर कशर सासोलत अहम प्रोग्राम के हर कले वायमा दस से हद पैगाम सासु बखिदमत के अलशिफा दवाखाने खसूसी तमसर पेश कऊ और ग्रान वारविदन को अलशिफा दवाखाने बांधे अडीर तजर्बाकार और माहिर हकीम हम मौजूद भी हकुम से द तालुक इस्लामाबाद रावलपिंडी सर दे और खबर वकू हकीम सब तजर्बे दीस कालो तजर्बे दीस टीप सरा देसी तरीका इलाज सरा वाबस्त दी और डीर बेहतरीन और डीर लाजवाब इलाज कभी देवल कस्तासु मसले भी दजरम मसाइल दी मैदे मसाइल दी दर्दो मसाइल दी आये चस्तासु इच किस्म मसले विग्रान वार्ड विजुन को देसी तरीका इलाज देर आसान अरजान और भी जरर तरीका इलाज दे अवल खबर दादा सीधी बिल्कुल नुकसान न हम नश्ता और डीर तजर्बकार और डीर यो जबरदस्त हकीम अलशिफा दवाखाने बंदे अकबल खिदमत वर्कवी और बिल्कुल जनाब खबर को मुंगदा हकीम सैयद मशकूर अहमद शाह साहब। बिल्कुल जनाब, द पाकिस्तान डीर ज्याद शहरों की अकबल खिदमत वर्कड़ी दी और उस्ताद अकबल शहर टांग चे अकबल खिदमत आगाज खड़े दे उस्ताद रुपारा अडीर अस्तर अपॉर्चुनिटी दा उस्ताद रुपारा अडीर अस्तर मुकदा वोली चे मुंगा चिकम खलक दी आ इलाज द पारा इस्लामाबाद तजी ला पिखावर तजी या मुल्तान तजी या लाहौर तजी। बिल्कुल जनाब, उस तो चेरे हम दतलल जरूरत नश्ता इंशाल्लाह हर किस्म से कम बीमारी इलाज दा आब अलशिफा दवाखाने बंद की। बिल्कुल जनाब, अलशिफा दवाखाने से कम एड्रेस से जान सरा नोट कई ग्रानवार विदुन को अलशिफा दवाखाना शवाल मार्केट नज़द ट्रैफिक प्वाइंट टांग सिटी के। बिल्कुल जनाब, जितने मेरे भेड़िया बिरा मेरे को सुनने पैन सरेकी चाहे टांग तो सुनने पैन चाहे मजाफात तो सुनने पैन तो आकु मैं जी आई अनुवादा अपने प्रोग्राम दे विच वेलकम आदा। तो बिल्कुल जनाब, जितने भेड़िया बिरा मेरे को सुनने पैन बाल हीन बिलोड़े हीन सारे मशर सा को सुनने पैन वरी के सुनने पैन जनाब ए प्रोग्राम तो खिदमत अलशिफा दवाखाना दे खसूसी ताउन पेश की पिया वेंदा इको आखा वेंदा सेहत का पैगाम। بالکل جناب، صحت دا او پیغام جڑے کہ ایک ایسا بیمار بندہ ہے جڑا بہت زیادہ بیماریاں دے مبتلا ہے تے علاج کرا کرا کے تھک چکا ہے، مایوس تھی چکا ہے۔ بالکل سی اکثر ایویں ہوندا ہے، سارے لوگ جڑے ہن او علاج کراون یا ملتان ویسن یا پشاور ویسن یا ابے ابے علاقوں دے ویسن، وڈے وڈے ڈاکٹرز دے ویسن، وڈے وڈے ہسپتالاں دے ویسن۔ تو بالکل جناب، ہن تہاڈے اپنے شہر ٹانگ دے وچ اسلام آباد راول پنڈی دے ایک موہی قابل تے تجربہ کار حکیم اپنی خدمات دینے پین، جنہاں کو حکیم سید مشکور احمد شاہ صاحب آکھا ویندا ہے۔ بالکل جناب، حکیم صاحب بنے پچھلے 30 سالہ کو دیسی طب نال وابستہ ہیں تے بہت اچھے تے تجربہ کار حکیم ہیں۔ پہ انشاءاللہ تواری کوئی بھی قسم دا مسئلہ ہوئے، تواری کوئی بیماری ہے، دیکھو جی اگر تساں اپنے علاج کراون بے شہر تو ویندے پے وے، تے اگر تساں علاج کراون اسلام آباد ویندے وے، تے بھرا اسلام آباد اگر تواری اپنے ٹانک وچ موجود ہے تے بہر ونجن دی لوڑ ہی کوئی نہیں۔ سو بالکل جناب، حکیم صاحب بنے انشاءاللہ اج انگو صبح فجر دی بھی اپنی کلینک تے موجود ہوسن الشفا دواخانہ تے۔ حکیم صاحب بنے فجر 8 بجے کول شامی 4-5 تک، یعنی دیگر 4-5 تک موجود ہونے تو مریضوں کا چیک اپ آئینہ جاری رکھے۔ ٹھیک ہے، جرا الشفا دواخانہ ہے، ان کا ایڈریس بھی نوٹ فرما گن سو جتنے بھیڑیاں برا سننے پین۔ الشفا دواخانہ، شوال مارکیٹ، نزد ٹریفک پوائنٹ، ٹانک سٹی۔ مزید تفصیلات تے معلومات دے واسطے تے اگر پروگرام تو حکیم صاحب دے کول کوئی سوال پوچھنا چاہو صحت دے حوالے نال، تا 0319-55-23-404 دوتے کال کر سکتے ہوئے، تے 0963-511-488 دوتے بھی کال کر سکتے ہوئے۔ سو بالکل جناب، یہ صحت کا پیغام ہے اور مجھے آر جے انسختر کہتے ہیں اور اس شو میں ہمارے ساتھ تشریف فرما ہے حکیم سید مشکور احمد شاہ صاحب۔ بالکل جناب، دیسی طب سے وابستہ ہیں اور اپنی خدمات دے رہے ہیں الشفا دواخانہ میں۔ سو چلیں گے جی، صحت کے سفر کو بھی آگے بڑھائیں گے۔ آج ہم بات کریں گے ایچ پائلوری کے بارے میں۔ بالکل جناب، ایک ایسا مسئلہ جس سے ہر دوسرا انسان جوجھ رہا ہوتا ہے، پریشان ہوتا ہے۔ ایچ پائلوری کہتے ہیں جناب معدے کے زخم کو۔ ٹھیک ہے، آج حکیم صاحب سے جانیں گے کہ ایچ پائلوری کیا چیز ہے، ایچ پائلوری کے کیا وجوہات ہیں، کس وجہ سے ہوتی ہے، اس کے احتیاط بھی بتائیں گے، اس کے آپ کو دیسی نسخہ بھی حکیم صاحب بتائیں گے اور انشاءاللہ علاج بھی آپ کو بتائیں گے۔ سو جب تک حکیم صاحب علاج بتاتے ہیں، حکیم صاحب ایچ پائلوری کے بارے میں ہمیں بتائیں گے، آپ ہمیں کال نہ کیجیے گا۔ جس طرح حکیم صاحب کا ٹاپک مکمل ہو جائے گا پھر میں آپ کو کہوں گا کہ ابھی آپ کال کر سکتے ہیں، لیکن ایسے میں صاحب کر سکتے ہیں وہ میں بعد میں ریڈ کر لوں گا۔ ٹھیک ہے، کال آپ لوگوں نے ابھی نہیں کرنی، جب حکیم صاحب کا جو موضوع ہے وہ مکمل ہو جائے اس کے بعد جو ہے نا آپ کی کالز لیں گے۔ چونکہ بہت سارے لسنر کہتے ہیں کہ انس بھائی جب حکیم صاحب بتا رہے ہوتے ہیں تو آپ درمیان میں کالز لیتے ہیں جس کی وجہ سے ہمیں مزہ نہیں آتا۔ میں نے کہا چلیں ٹھیک ہے، آج سے ایسا کریں گے کہ حکیم صاحب جو ہیں اپنا ٹاپک جب تک مکمل نہیں کریں گے تب تک میں کسی کی بھی کالز نہیں لوں گا۔ تو چلتے ہیں جی، صحت کے سفر کو آگے بڑھاتے ہیں، صحت کا پیغام آپ سماعت فرما رہے ہیں۔ جو کہ الشفا دواخانے کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جا رہا ہے، یہ شو آپ 7 سے لے کر 8 بجے تک سماعت فرمائیں گے۔ چلتے ہیں جی، صحت کے سفر کو آگے بڑھاتے ہیں۔ السلام علیکم حکیم صاحب۔
1: وعلیکم السلام
0: حکیم صاحب، کیسے ہیں؟
1: الحمدللہ ٹھیک،
0: چلے ماشاءاللہ۔ آج کا دن کیسا رہا حکیم صاحب آپ کا؟
1: دن تقریباً روز کا ہی اچھا ہے۔
0: اچھا،
1: ہاں موسم کہہ سکتے ہیں کہ کبھی گرم ہے کبھی، لیکن بہرحال دن اوور آل اچھا ہے۔
0: چلے ماشاءاللہ، اچھی بات ہے۔ بالکل جناب، میں امید کرتا ہوں میرے تمام جو سننے والے ہیں، بہنیں ہیں، بھائی ہیں، بھانجے ہیں، بھتیجے ہیں، وہ بھی ویل اینڈ گڈ ہوں گے۔ آج کا دن آپ کا بہت ہی اعلیٰ رہا ہوگا۔ سو ابھی کھانے کا ٹائم بھی ہو رہا ہے، سو کھانے کے ٹائم کے ساتھ ساتھ آپ نے ریڈیو ٹیون کیا ہوگا۔ تو جی حکیم صاحب، یہ بتائیے گا آج بات آپ کریں گے، آج ہمارے سامعین کو بھی بتائیے گا کہ ایچ پائلوری یعنی معدے کا زخم کیا چیز ہے۔
1: دیکھیں اس کے مریض بھی میرے پاس کافی آئے ہیں اور میں نے ان کو دوائی بھی دی ہے۔
0: ٹھیک ہے،
1: اور مجھے امید ہے انشاءاللہ کہ تو وہ آزمودہ تجربے میں ہے۔

0: है मेरे और बड़ी देर से है।
1: ठीक है,
0: होता अक्सर ऐसा है कि लोग आके अक्सर कहते हैं कि हकीम साहब मैदे में जलन है, गैस है, खट्टी डिकारे आती हैं।
1: ठीक है,
0: खाना खाने के बाद पेट फूल जाता है, शायद मुझे तजाबियत है। लेकिन हर बार तजाबियत ही वजह नहीं ना होती,
1: ऐसी बात है।
0: ठीक है, उसके लिए फिर तशखीस होती है, उसके टेस्ट भी करवाना पड़ जाता है।
1: ऐसी बात है बिल्कुल।
0: तो एच पिलोरी जो है ये एक कॉमन सा मर्ज हो गया है।
1: अच्छा, कॉमन सा मर्ज, ऐसी बात है,
0: खुराक की वजह से, तजाबियत से, ये मैदे में इन्फेक्शन होना,
1: ऐसी बात है।
0: आंतों में,
1: हाँ जी हाँ जी,
0: तो जब बैक्टीरिया इसका फैलता है तो वो फिर थोड़ा सा नुकसान करता है। अक्सर लोग इससे जब तक नहीं पता चलता, जब तक वो टेस्ट ना करवाएं, और उनको बिल्कुल कोई इसकी निशानदेही नहीं, वो सिर्फ यही कि मैदे में तजाबियत है। लेकिन जब मुआलिज से मशवरा किया जाता है तब पता चलता है कि ऐसा बैक्टीरिया है कि जो नुकसान दे रहा है, जो मैदे में है, और हम उसको समझ नहीं सकते जब तक हम उसकी रिपोर्ट नहीं करा देते। बाकी वो अंदरूनी झिल्ली को जब मुतासर करेगा तो वर्म भी आएगा, दर्द भी होगी, और कुछ अफराद में इन्फेक्शन भी होगा, अल्सर भी बन जाएगा। तो इसी वजह से इसका जानना और मरीज को भी इससे आगाही लेना कि हर मैदे को जो तकलीफ है पेट की, उसको ये ना जाने कि ये सिर्फ तजाबियत ही है, अपना मुआलिज से मशवरा करें और लेबोरेटरी से एक टेस्ट करवा ले, जो छोटा सा टेस्ट है, इतना महंगा भी नहीं है। तो उसमें फिर उस कम से कम ये पता चल जाता है कि असल में हकीकत है क्या,
1: हकीकत क्या है असल में।
0: अब जो है कि इसकी अलामतें बाज बंदे को नहीं महसूस होती, वो बाजार बिल्कुल ठीक ठाक नजर आ रहा होता है, लेकिन वो रोजमर्रा के कामों में दिक्कत होगी।
1: ठीक है,
0: ठीक है, दर्द महसूस करेगा, थकावट महसूस करेगा, और हो सकता है इन्फेक्शन भी बढ़ जाए। तो इसीलिए उसकी जो है उसको केयर करना जरूरी है। अब बाकी आ जाती हैं कि इसकी अलामतें बाद आदमी उससे भी ट्रेस कर लेते हैं अपने, कि जो मैदे का हमारा ऊपर का हिस्सा होता है,
1: हाँ जी,
0: इसमें दर्द भी होगी, जलन भी होगी, यानी आप पेट में बेआरामी सी, बेसुकूनी सी महसूस करोगे, फारा भी हो सकता है, मतली हो सकती है, और कभी कै वगैरह भी आ जाती है।
1: ऐसी बात है,
0: गैस तो लाजमी अमर है, और अगर थोड़ा सा भी कुछ खा लेगा तो पेट जो है वो उसका भर जाएगा, यानी उसे एहसास होगा कि बस अब मेरी भूख नहीं है, भूख उसकी जो है वो कम हो जाएगी।
1: ठीक है,
0: जाहिर है भूख में कमी होगी, लेकिन ये सारी जो है अलामतें, ये भी नहीं कहा जा सकता कि ये एच पैलोरी है, दूसरी कोई मर्ज भी हो सकती है, मैदे में तजाबियत हो सकती है। अब उसके लिए यह है कि मुआलिज से मिलना, फिर भी कहा जाता है कि इसीलिए मुआलिज की बार बार कहा जाता है कि उससे मिले,
1: लाजमी
0: उससे तशखीस कराएं, और इसके बाद जो है अपना डिसाइड करें।
1: ठीक है,
0: अगर वो अपना तजवीज करता है कि आपने जाकर लेबोरेटरी से टेस्ट करवाना है,
1: ठीक है,
0: तो आप टेस्ट करवाएं ताकि क्लियर हो सके। फिर बाज का एक ये भी बात आ जाती है कि अब ये है आंतों में इन्फेक्शन,
1: ठीक है,
0: जो बैक्टीरिया एच पिलोरी का, अब एक मैदे का है जिसे हम अल्सर कहते हैं, मैदे में जख्म बन जाता है,
1: ऐसी बात है बिल्कुल।
0: अब इसमें भी जो है कि इन दोनों का भी कुछ ताल्लुक बनता है। अब बार बार मैदे में दर्द होती है कुछ लोगों को, कुछ टेस्ट करवा लेते हैं तो वो पता चल जाता है कि अल्सर है या एच पिलोरी है, तो उसके मुताबिक उसका इलाज हो जाता है। और कभी कभी ये है कि महसूस नहीं भी होता, दर्द कुछ अरसे के लिए खत्म भी हो जाता है,
1: ठीक है,
0: लेकिन फिर अचानक दोबारा भी शुरू हो जाता है,
1: ठीक है।
0: बाकी दर्द की टेम्परेरी मेडिसिन लेना या कोई नुस्खा या कोई टोटका इस्तेमाल करना वो काफी नहीं है,
1: ठीक है।
0: असल वजह उसकी जानना बहुत जरूरी है, ताकि असल वजह को जानकर फिर उसका इलाज भी हो सके। अगर एच पिलोरी है तो उसका मुनासिब इलाज हो, अगर अल्सर है तो भी उसका मुनासिब इलाज हो, और फिर उस पर देखा जाए।
1: ठीक है,
0: बाद दफा ये भी होता है कि एच पिलोरी का जो बैक्टीरिया है ये मुंतकिल भी हो जाता है।
1: ऐसी बात है बिल्कुल।
0: अब उसमें ये देखना है कि यार ये खानदानों में फैल सकता है। अब उसके लिए यह है कि खुराक और जो है पानी, ये तमाम जो है चीजें, इनको भी, इन पे भी नजर रखी जाए।
1: ठीक हो गया।
0: सफाई का ख्याल तो बहुत जरूरी है, लाजमी है वो। उसमें यह है कि आप खाने से पहले अपने हाथ धो लें, जरूरी है, वॉशरूम के फारिग होने के बाद भी आपको हाथ धोने हैं। کوشش کریں کہ صاف پانی ہو, پینے کا استعمال ہو, صاف پانی ہی نہانے میں یا دوسرے معاملات میں بھی صاف
1: استعمال ہونا چاہیے.
0: پھر خوراک کو بھی مناسب طریقے سے محفوظ بھی رکھنا ہے اور کھانے پینے میں بھی توازن رکھنا ہے.
1: ٹھیک ہے,
0: ٹھیک ہے نا. اب ایک تو خالی یہ نہیں ہے کہ آپ ایچ پی لوری سے یا السر سے بچتے ہیں, اور بھی بہت انفیکشنز ہیں جن سے پھر آپ کی احتیاط جو ہے وہ لازمی ہو جاتی ہے اور آپ محفوظ بھی ہو جاتے
1: ہیں. ہاں جی ہاں جی ہاں جی.
0: اب ایک شخص یہ ایسا بھی ہے کہ جو کہے کہ میں گندگی میں رہتا ہوں یا میں صفائی پسند نہیں ہوں, تو کیا اس کو ایچ پی لوری ہو سکتا ہے؟ لیکن یہ بھی تاثر غلط ہے. ہاں, اس کو ایک طبی انفیکشن تو ہو سکتا ہے, اس کا معدہ خراب ہو سکتا ہے, لیکن آپ دیکھ لیں اب اس کی مثال ہمارے سامنے ہے کہ ڈیرے والے لوگ جو یہ کچرا وغیرہ اکٹھا کرتے ہیں,
1: ایسی بات,
0: تو اب نہ ان کی کوئی صفائی ہے, وہ اسی میں کھاتے پیتے ہیں رہتے ہیں, لیکن اس کے باوجود بھی ان کو تکلیف ایسی نہیں ہوتی.
1: ایسی بات ہے بالکل.
0: تو اسی طرح ہے کہ آپ اپنے اس کو ایک نام نہیں ہم دے سکتے کہ اگر علامتیں ہمیں محسوس ہو رہی ہیں تو ہم کوشش یہی کرے کہ ہم اس کا ٹیسٹ کروا لیں.
1: ٹھیک ہے.
0: اب بعد میں یہ آتی ہے کہ اس کی تشخیص کیسے ہوگی؟
1: ایسی بات,
0: وہ معالج کے بغیر ہو نہیں سکتی. معالج کرے گا اگر وہ چاہے گا تو وہ اسے ٹیسٹ لکھ کے دے گا, اور ٹیسٹ کے ذریعے بھی ہو سکتی ہے. پھر پتہ چلتا ہے کہ آیا کیا وجہ کیا ہے, اور اس میں ایچ پلوری کا پازیٹو آ رہا ہے یا نیگیٹو آ رہا ہے.
1: ٹھیک ہے.
0: یا میدے کا السر ہے تو اس کے مطابق پھر اس کی علاج جو ہے وہ شروع کیا
1: جا سکتا ہے.
0: ٹھیک ہے نا. اب یہ بھی ضروری نہیں ہے کہ آپ کہیں کہ جو ہے جلن ہے, گیس ہے,
1: ہاں جی,
0: تو اسے کہہ دیں ہم کہ یار ایچ پلوری ہے, تو اور خود سے ہی وہ اینٹی بایوٹک دوائی لینا شروع کر دے.
1: بالکل,
0: وہ بھی غلط ہے. سب سے پہلے کوشش کرے کہ اپنے معالج سے ملے, معالج سے تشخیص کرائے, اور اس کے بعد جو وہ تجویز کرے وہی استعمال کرے, نسخہ یا ٹوٹکا یا دوائی جو بھی ہے. کیونکہ یہ تو لازمی ہے کہ ہر معدے کا درد جو ہے وہ ایچ پلوری نہیں ہو سکتا, ہر گیس بھی وہ ایچ پلوری میں نہیں آئے گی, ہر سینے کی جلن جو ہے وہ بھی ایچ پلوری میں نہیں آئے گی, ہر بد ہضمی ہے تو وہ بھی نہیں آئے گی. اس کے لیے اس کا ٹیسٹ ضروری ہے جو کہ کلیئر کرے گا کہ پازیٹو یا نیگیٹو, اور پھر اس کے مطابق اس کا علاج ہوگا.
1: علاج ہوگا, ٹھیک ہے.
0: اور اس میں دیسی میں بہترین چیزیں ہیں جو کہ اس علاج میں بہت کارگر بھی ہیں, مفید ثابت ہوئی ہیں. اس میں اجوائن ہے, زیرہ ہے, سونف ہے, رال سفید ہے, گوند کیکر ہے, ملٹھی ہے. یہ ایسی چیزیں ہیں کہ جو اس کے زخم کو ٹھیک کرتی ہیں,
1: ٹھیک ہے,
0: درد کو ختم کرتی ہیں, جلن کو ختم کرتی ہیں, اور اس کے ساتھ ساتھ جو ورم ہے, سوج ہے, اس کو بھی ختم کرتی ہیں. ہاں, اس میں یہ احتیاط ضرور ہے کہ اگر آپ کا ٹیسٹ پازیٹو آ جاتا ہے تو پھر آپ کو کچھ عرصے کے لیے ذرا مرچ مسالے یعنی سالن وغیرہ سے تھوڑا سا پرہیز کرنا پڑے گا.
1: ٹھیک ہے.
0: آپ کو بالکل نرم غذا کی طرف آنا ہے, جیسے کھچڑی ہے, دلیا ہے, دودھ ہے, آپ اس سے استعمال کر سکتے ہیں, لیکن آپ کوشش کریں کہ کم از کم 15 سے 20 دن آپ روٹی وغیرہ استعمال نہ کریں.
1: ٹھیک ہے.
0: اس کے بعد یہ ہے کہ آپ ہلکے مقدار میں لے سکتے ہیں. باقی اگر آپ علاج کرتے ہیں اور ڈاکٹر تجویز کرتا بھی ہے اور آپ نے علاج شروع کرا, تو پھر اس کو آپ درمیان میں نہ چھوڑیں,
1: چاہے جو بھی علاج
0: دیکھیں. ہاں, کوئی بھی علاج ہے, اصول تو یہی ہے کہ آپ علاج کو جاری رکھیں. دیکھیں, طب کا ایک اصول تھا, استاد ہمارے کہا کرتے تھے کہ آپ کم از کم دیسی دوائی بھی ہے تو آپ اسے کم از کم 2 ہفتے یا 15 دن استعمال کریں. اگر وہ 15 دن میں بھی آپ کو رزلٹ نہیں دے رہی تو پھر آپ اپنا معالج تبدیل کر لیں.
1: ٹھیک,
0: ٹھیک ہے. لیکن اگر آپ کو 10 دن میں 15 دن میں اس کا رزلٹ آ رہا ہے, گو وہ سلو ہے, لیکن آپ اس کو روکے نہیں, اس کو جاری رکھیں, کیونکہ مرض آتا گھوڑے کی رفتار سے ہی ہے.
1: ایسی بات ہے,
0: لیکن جب جائے گا تو وہ گھوڑے کی رفتار سے جائے گا.
1: صاحب, اس بات پر میرا ایک سوال ہے آپ سے کہ ہم نے سنا ہے
0: جی
1: کہ جو دیسی طریقہ علاج ہے
0: جی
1: یہ آرام آرام سے کام کرتے ہیں. یہ بات تو چلو اپنی جگہ پر ہے, ہر بندے کا اپنا ایک طریقہ کار ہوتا ہے, ہر بندے کا اپنا باڈی ٹیمپریچر ہوتا ہے, اپنا بندے کا مزاج ہوتا ہے.
0: صحیح.
1: اب ایک بندہ

देखें अस्सलाम वालेकुम भाई जान सिंह वेलकम बखीर आली और सलाम सब सिस्टर को शाजी मरवड़ी रे मनजी हम मनाल से मखूर पतनिश्ता हां और कैसे ले दशा खुश भाई हसीना ये दवा चिताता चिता दा हसीना नाम वाखली समा खान जी खुशहाल छ पड़े रे मनन से सारा मिसूद सही हां हसीना जमा कुर्सी डी रे मनन तो जिमिश प्रोग्राम और वेशा डी रे रे मनसी No tension, no wait a minute, see if it's wash. No, what a shah, Hasina. No, Kurki Jara, shah, Jara. The mata, no tension, vitamin Z, if it's wash. Kurki, let it take a washa. Let it take away the Jimata, Shaba. Vitamin C, if it's wash. Can you want a man of a shah? Pull and take a washa. ٹھیک اچھا جی اچھا ہاں ہاں بھائی شو سن رہی ہوں آئے منال ہو گئے منال زما خور بیا بنا منش منگ گرا فین دی مت یاد ویشا تما وی گرا زمنگ خوین دی کم زیرو گی دی کم زین دی شا اخو مڈیرا مد کی چی چور کسلے دا کنا شو جو وزیرستان دے لگا گرا سوران اگلی کنا مت پتہ ول گدا سی مزغو سٹک نہ خدا پاک منال چ تر کو دا شا اور ٹائم رسر پورا شام ٹینشن ویٹامن سی فیس واش نہ

नो टेंशन शैम्पू एंड नो टेंशन हेयर ऑयल अगर सूच विस्तानी उर्जीगी विस्तानी गण नदी या विस्तान नरम नदी मुलायम नदी या चिकम द अक्सर जमगफेंदी सहर विस्तान चुकम द किस्मंस कवि नो आगे चिकम द कन अडेर जात विस्तान उर्जीगी विस्तान चुकम द कन अगर कंगे की खफवी नो आगर टोलो द परा दा जम वी पैगाम दे दी चा जम गफेंदी ची विस्तानी उर्जीगी या जम गरुणा विस्तानी उर्जीगी या पके स्पू में दे खरखती पके नो आगर टोलो द परा दा जम वी पैगाम दे ची दा सुजाना नो टेंशन शैम्पू नो टेंशन हेयर ऑयल रवाख ले इंशाल्लाह अल्लाह तआला फजल करम सरा कम तासु विस्तान दी अबदी सरा گن ہوں شی نرم ہوں شی ملائم ہوں شی اور بے بدر تخلق فائز شی دادی مختار نتا کرر کڑی کسی دی کڑی دی نو بلکل پو مرکیٹ کی ملاوی کی نو ٹینشن شیمپو نو ٹینشن ہیر آئل زان لے رواخ لی استعمال کے منہ نچے زلپ دی پو مخوہی ٹھا